0: आज के मेहमान कार्यक्रम में श्रोताओं आज लीजिए सुनिए जाने माने शायर और विविध भारती के भूतपूर्व केंद्र निदेशक राजेश रेड्डी से यूनुस खान की बातचीत का दूसरा और अंतिम भाग।
1: राजेश रेड्डी एक जाने माने शायर जिनकी गजलों का हर शेर खरा होता है। वो लिखते हैं, शाम को जिस वक्त खाली हाथ घर जाता हूं मैं, मुस्कुरा देते हैं बच्चे और मर जाता हूं मैं। राजेश रेड्डी अपने समय और समाज की आवाज भी बन जाते हैं। जुबां खामोश है डर बोलते हैं, अब इस बस्ती में खंजर बोलते हैं। राजेश रेड्डी की शायरी में जिंदगी का फलसफा छलक छलक पड़ता है। वो लिखते हैं, ये जो जिंदगी की किताब है, ये किताब भी क्या किताब है, कहीं एक हसीन सा ख्वाब है, कहीं जानलेवा अजाब है। जिंदगी के डर, जिंदगी की उदासी और जुल्मतों को वो अपनी लेखनी में पिरो देते हैं। घर से निकले थे हौसला करके, लौट आए खुदा खुदा करके। जिंदगी की नाकामियां, उदासियां और विडंबनाएं भी राजेश रेड्डी की लेखनी में नजर आती हैं। जिंदगी तूने लहू लेके दिया कुछ भी नहीं, तेरे दामन में मेरे वास्ते क्या कुछ भी नहीं। राजेश रेड्डी वो शायर हैं जिन्होंने बड़ी ही मशहूर गजल लिखी जिसे पंकज उधास ने गाया, यहां हर शख्स हर पल हादसा होने से डरता है, खिलौना है जो मिट्टी का फना होने से डरता है। कई वर्षों तक राजेश रेड्डी विविध भारती के हेड रहे। उन्होंने विविध भारती को नई ऊंचाइयों तक पहुंचाया। जाने माने शायर और विविध भारती के हमारे पुराने साथी राजेश रेड्डी विविध भारती के स्टूडियो में मौजूद हैं और मैं उनका बहुत बहुत स्वागत कर रहा हूं।
2: बहुत बहुत शुक्रिया यूनुस और विविध भारती पूरे परिवार को। इस पूरे परिवार से बरसों बाद 13-14 साल बाद एक मुलाकात हो रही है, बहुत अच्छा लग रहा है। और विविध भारती के श्रोताओं से भी इस बहाने मिलना होगा। बहुत बहुत शुक्रिया यूनुस विविध भारती परिवार को।
3: मुझे ऐसा लग रहा है जैसे अभी वो जमाना लौट आया जब आप विविध भारती के मुखिया हुआ करते थे और ढेर सारे काम हम लोग मिलकर एक साथ किया करते थे।
2: जो वो बहुत प्यारा जमाना था और एकदम तुमसे मिलके और विविध भारती में आने के बाद वो जमाना फिर एकदम तरोताजा हो गया और वो ऊर्जा, वो उत्साह, वो उमंग और श्रोताओं के साथ वो लगाव एकदम आंखों के सामने आ गया। जी खुश हुआ जी।
3: क्या बात है सर। बातें हो रही हैं जयपुर के जमाने की और आपने बताया कि न केवल आपने नाटक किए बल्कि वहाँ एक कंपोजिशन वाला मामला भी लगातार चलता रहा और अलग अलग कार्यक्रमों की अपनी योजना भी चलती रही, तो एक तरह से आपका वो रचनात्मक उत्कर्ष का पूरा दौर था। जयपुर के बाद आप यात्रा जीवन की आपको कहाँ ले गई?
2: जयपुर के बाद मेरा ट्रांसफर जो है 5 साल पूरे हो जाने के बाद
3: जी
2: अल्मोड़ा हुआ।
3: अरे गजब, पहाड़ों पर।
2: पहाड़ों पर। और मेरे जीवन का वो सबसे कष्टप्रद, मतलब यूं नहीं
3: जी,
2: मतलब मुझे अल्मोड़ा स्टेशन शुरू होने वाला था उस वक्त।
3: अच्छा।
2: तब तक शुरू नहीं हुआ था
3: जी।
2: जो शुरुआती स्टाफ भेजा जाता है ना, तो उनमें से मैं प्रोग्राम की तरफ से मैं था, फिर इंजीनियर्स थे, तो सेंटर तब तक शुरू नहीं हुआ था, हमको जाना था। तो लेकिन मैं मैदान पे रह इतना आदि था और होमसिक तो मैंने बताया था शुरू से था
3: जी, जी।
2: तो वो पहाड़ों की जिंदगी मेरे लिए बहुत कठिन थी, मतलब और परिवार भी था, बच्चे बच्ची छोटी थी तब, तो अब लगता है कि यार मूर्खता की, तुम जल्दी चले आए वहां से। अच्छा था वो
3: जी,
2: वो एक अलग अनुभव था
3: जी।
2: तो एक तो यह कि स्टेशन शुरू नहीं हुआ था, काम भी उतना नहीं था, आपको सिर्फ जाना है और प्लानिंग करनी और कब होगा ये सब तय होना है सारा कुछ। लेकिन वो वहाँ चलते चले जाओ, चलते चले जाओ,
3: हाँ।
2: उतरते जाओ, चढ़ते जाओ, तो ये सब था। और जो आदमी पहली बार गया हो
3: हाँ।
2: तो उसके लिए बहुत मुश्किल है। घूमने जाओ तो अलग बात है
3: जी।
2: लेकिन आपको रहना हो और जो कभी रहा ना हो
3: हाँ।
2: कभी रहा ना हो
3: हाँ। हाँ।
2: तो वो उसके लिए हो, तो वो कठिन दौर था लेकिन गुजरा। और मैं एक साल के बाद ही वापस आ गया वहां से और उसके बाद फिर बॉम्बे आया।
3: अच्छा,
2: 86 में।
3: क्या बात है। तो ये तो पंत जी का शहर था,
2: हाँ,
3: पंत जी का
2: हाँ,
3: इलाका
2: हाँ,
3: था, तो वो तमाम चीजें
2: और वो भी सब भी देखा हमने। वो पंत जी, अग्गे जी वहाँ पे रहे और रविशंकर जी का वहाँ पे वो था,
3: बिल्कुल यस।
2: तो ये सब भी
3: उदय शंकर जी का।
2: तो वो सब भी देखा, घुमा फिरा भी, सब अच्छा भी लगा वो सब
3: जी।
2: कि ये सब कुछ, लेकिन मैं तो हैरान होता था कि यहाँ ये लोग कैसे
3: रहते कैसे।
2: उस वक्त वाकई हैरान होता था मैं, जो لگتا تھا کہ زندگی تو میدان میں ہی ہے
3: پہاڑوں
2: میں کیسے.
3: بالکل.
2: تو یہ تھا
3: ممبئی. 80 کے دشک کی ممبئی بہت ہی الگ طرح کا معاملہ تھا. آپ جیسے جے پور شہر سے آ رہے تھے کیونکہ وہاں کے پلے بڑھے ہیں, پیدائش ناگپور کے, تو ممبئی آپ کے لیے ایک بہت بڑا دائرہ تھا, بہت بڑا کھیتج تھا. پہلا انوبھو کیا تھا ممبئی کا؟
2: نہیں, پہلا انوبھو تو یہی تھا کہ ایک تو یہ تو سپنوں کی نگری تھی
3: جی,
2: فلموں میں دیکھا ہی دیکھا تھا اور سب کچھ تھا. آج تو خیر حالت ہی خراب ہے. اس وقت 86 میں جب ہم آئے تھے تو اچھی خاصی بھیڑ تو ممبئی میں ہمیشہ رہی ہے.
3: بالکل,
2: یہ بھیڑ بھاڑ والا شہر ہے تو ہر سپنا دیکھنے والا یہاں آتا ہے اور کام ڈھونڈنے والا یہاں آتا ہے. تو پھر یہاں آنے کے بعد وہ بسوں کا سفر, لوکل ٹرینوں کا سفر, ایک الگ ہی دنیا تھی. لیکن تھا کہ کچھ لگا تھا کہ بامبے میں کچھ ہوگا اور اچھا لگے گا, اور وہ دھیرے دھیرے زندگی ڈھلتی چلی گئی. اس حساب سے ہم شروع میں ٹاپل میں رہے, گورنمنٹ کالونی وہاں پہ تھا تو 11-11 مہینے کا جو کرایہ ہوتا ہے اس پہ وہ اس پیٹرن پہ رہے, اور الاٹ ہونے کا تو سال تھا, ہم تو فریش تھے ایک دم.
3: بالکل, اور تب تو لمبی لائنیں ہوا کرتی,
2: لمبی لائنیں ہوا کرتی تھی. تو جیجس کالونی جو ٹاپل کی تھی وہاں رہے, اور پھر وہاں سے بس پکڑنا, پھر ادھر آنا ٹاپل سے کنگ سرکل آنا وہاں سے پیدل
3: جی,
2: پھر ٹرین پکڑنا, پھر چرچ گیٹ. تو یہ سب سلسلہ چلتا رہا, لیکن تھوڑا اس وقت شروعات میں لگا, لیکن پھر اوروں کی طرح سے پھر ہم کو بھی وہ جس دشا میں اترنا اس دشا میں کھڑے ہونے کی عادت ہو گئی.
3: ممبئی شہر آپ کو اپنے حساب سے ڈھال لیتا ہے,
2: تو پھر وہ لوگ اپنے آپ آپ کو اتار دیتے ہیں.
3: جی جی,
2: تو ٹرین میں یہ ہوا کہ اس دشا میں منہ کر کھڑے ہو جاؤ
3: جی,
2: اتار دیں گے لوگ,
3: لوگ اتار دیں گے.
2: اتار
3: جی. تو ممبئی شہر میں ایک بڑا آکاش آپ کو ملا, اور ظاہر ہے کہ اس سمے تک تو کبھی سمیلن بھی ہو رہے تھے, ریڈیو بھی چل رہا تھا, تو زندگی کس طرح سے بدلی اور یہاں لکھنے پڑھنے کا دور کس طرح سے آگے بڑھا؟
2: یہاں جو زندگی بدلی وہ میری اس وقت غزل گائکی
3: چرم پر تھی,
2: چرم پر. فلم سنگیت جتنی پاپولر تھی
3: جی,
2: مطلب جگجیت سنگھ, پنکج داس, مہندی حسن, غلام علی, یہ سب سپر ہیرو ہوا کرتے تھے. مطلب انوپ جلوٹرا, ان کے کیسٹ جو ہیں گھروں گھروں میں چلتے تھے, بجائے جاتے تھے, محلوں میں مطلب چلتے تھے, شادیوں فنکشنوں میں بھی یہ اس وقت بجایا کرتے تھے لوگ. تو اتنی پاپولر نان فلم میوزک کہنا چاہیے. تو وہ دور تھا جس وقت میں بامبے میں انٹر ہوا تھا, اور نیچرلی جو غزل کا شاعر ہوگا اس کی پہلی خواہش ہوگی کہ جگجیت سنگھ تک کس طرح سے پہنچو.
3: بالکل,
2: اور وہ ان تک میرے شبد بھی پہنچے. تو یہاں آنے کے بعد تو یہ سلسلہ چلتا رہا, اور لیکن جگجیت سنگھ صاحب سے پہلی میری بھوپندر جی سے بات ہوئی.
3: اچھا, ارے واہ واہ, مجھے یہ پتا ہے کیونکہ اب ہم نے ساتھ میں کام کیا ہے اور میں آپ کے قریب بھی رہا ہوں, کہ بھوپندر سنگھ کی آواز سے آپ کو بے پناہ پیار رہا ہے.
2: بہت پیار,
3: بلکہ ہم نے ان کو بلانے کی بہت بھرسک کوشش کی تھی. آپ کی اچھا یہ تھی کہ وہ انٹرویو میں لوں, تب میں تھا نہیں شہر میں.
2: تو بھوپی جی مطلب پہلے تھے جنہوں نے میری البم میں جو کوئی چیز, اور جیسے میں جے پور میں آکاش وانی میں یو وانی میں جو اپنی آواز پہلی بار میں نے ریکارڈ کی
3: جی,
2: تو گھر میں جس ڈھنگ سے میں نے خوشی کا اظہار کیا تھا اور اپنے آپ کی آواز کو آکاش وانی میں سن کر
3: جی
2: تو خوشی ہوئی تھی, تو وہ خوشی مجھے یہاں پہ بھوپندر سنگھ کی آواز میں اپنی غزل سن کے ہوئی تھی.
3: کیا بات ہے,
2: تو وہ کسی غزل سنگر نے, اور میرے فیوریٹ غزل سنگر نے یا گائک نے جو اتنا بڑا سنگر ہے, تو یہ ہوا. نہیں, اس کے بعد جگجیت جی سے بات ہوئی تو میں ملنا چاہتا ہوں, تو انہوں نے کہا آ جاؤ, وہ
3: پیڈر روڈ,
2: ہاں, پشپ ملن 25 ان کا ایڈریس تھا
3: جی.
2: تو میں گیا اور اس میں کا وقت تھا. تو میں بتانا چاہوں گا اپنے شروتاؤں کو, اپنے سننے والوں کو, کہ بڑا آدمی ایسے ہی نہیں بنتا ہے
3: جی.
2: جگجیت سنگھ صاحب روز صبح ان کا وہ ریاض کا وقت ہوتا تھا, اتنے بڑے آرٹسٹ جو تھے وہ ایسے ہی نہیں تھے
3: جی.
2: روز ریاض کرنا ان کا کام تھا جب ممبئی میں ہوتے تھے
3: جی.
2: تو وہ تانپورہ چل رہا ہے اور وہ سب کچھ, اور ملنے جلنے والے بھی اگر آتے ہیں تو بیچ میں آتے ہیں اور بات چیت ہوتی ہے, اور وہ ان کا سلسلہ پھر ریاض پہ
3: جی.
2: تو میں پہلی بار گیا تو وہ تانپورہ چل ہی رہا تھا, وہ اپنے بیٹھے ہوئے تھے اور پھر انہوں نے وہ غزل دیکھی. میری خوش قسمتی کہ ورنہ اکثر ہوتا ہے کہ اتنے بڑے لوگ, آپ کا ملنا ہی بڑی بات تھی ان سے
3: جی,
2: ہاں, وہ ان کا مل جانا. پھر انہوں نے کہا کہ غزل دیکھے, تو سرسری نگاہ سے جب انہوں نے دیکھی تو یہ میرا سوبھاگیہ تھا کہ انہوں نے پہلی ہی اس میں کہا یہ میں کر رہا ہوں.
3: واہ واہ,
2: اکثر ہوتا ہے کہ رکھ کے جاؤ, دیکھتا ہوں, میں کرتا ہوں, سوچتا ہوں, بتاتا ہوں,
3: ہے نا جی.
2: لیکن اس وقت انہوں نے اسی وقت کہہ دیا یہ میں کر رہا ہوں.
3: وہ کون سی غزل تھی؟ گھر سے نکلے تھے؟
2: نہیں, یہ جو زندگی کی کتاب,
3: یہ جو زندگی کی کتاب ہے. واہ واہ واہ,
2: تو یہ وہ پہلی غزل تھی جو جگجیت جی نے گائی.
3: اور بھوپی جی نے کیا گایا تھا؟
2: وہ حیرانی ہوگی کہ اس وقت پنکج جی وغیرہ سب یہ شراب اور ہلکی پھلکی غزلوں کا دور تھا. بھوپی جی نے کہا کہ یار مجھے غزلیں بہت ہیں, مجھے ہلکی پھلکی غزل چاہیے.
3: اچھا
2: ہاں, تو میں نے پہلی غزل جو ڈیمانڈ پہ لکھی, ڈیمانڈ پہ, وہ یہ غزل تھی, اور جس کو میں نہ کہیں پڑھتا ہوں نہ سناتا ہوں
3: جی.
2: اور وہ غزل جو میں نے کبھی آج تک چھوئی نہیں.
3: اچھا,
2: وہ غزل شراب پڑتی. تو وہ غزل لیکن ان کو پسند آئی, انہوں نے گائی اور چلیے.
3: جی جی جی, یہ جو زندگی کی کتاب ہے یہ بھی آپ کی پہچان کے ساتھ پوری طرح سے جڑ گئی ہے, اور یہ کہنا چاہیے کہ ایک طرح سے آپ کی پرتنیدھی غزل ہے. تو جگجیت صاحب نے تو سنائی, وہ بھی ہم سنیں گے, لیکن ہم آپ سے بھی سننا چاہتے ہیں اس کو.
2: یہ غزل ہے جس کی دھن میں نے خود نے نہیں بنائی
3: جی,
2: تو میں جگجیت جی کی آواز میں جو دھن ہے کمپوز ہے
3: وہی
2: ہاں وہ پڑھ دیتا ہوں.
3: ضرور ضرور.
2: یہ جو زندگی کی کتاب ہے, یہ جو زندگی کی کتاب